0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले बिहानको 7 बज्यो
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीबास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज।
1: पाखरीबास एफएम समय सूचक। यो पाखरीबास एफएम को समय हो, अहिले बिहानको 8 बज्यो।
2: आस्था सुन च्यादी गहना पसल पाँच कपन्चा लिङलिङको शाखा अब पाँच कपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
3: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
2: प्रोप्राइटर खड्ग विश्वकर्मा।
4: सम्पर्क नम्बर 98 4 23 65 82।
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
5: फोन नम्बर 98 11 33 96 97।
6: जाउँ जाउँ मादीको गाउँ देवढुङ्गा घुम्न जाउँ, मादीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ, देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ, मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ, देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि, देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो, पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो, बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ, पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ, डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ, भिजिट नेपालको नारालाई सफल बनाउन मादी जाऊ।
3: प्रायोजक मादी वस्त्रालय। आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी सेवन सुवेदी। सम्पर्क नम्बर 029424122 र 98424949000।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन।
0: दुर्गा ज्वेलरी उद्योग, खाटबारी एक, बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
1: 029-560-248,
0: 98-420-59-801
1: र 98-520-58-3।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासगरीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल खाती चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर काटी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि। सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि 2% पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाई?
1: ए छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यस्तै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खासगरी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98520607 र 029582817।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्रि चोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।
1: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
2: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
0: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ। सम्पर्क नम्बर 0295-75-272 9871।
0: न्यू भीमसेन वस्त्रालय खातै 9 तुमिङचार सन्फा सभा।
1: के को अवरोध हो यो बाटो बाटो फेरि?
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ। सम्पर्क 9842-44-47-62।
1: निकिता किराना पसल तुमलिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ। सम्पर्क नम्बर 9804-58-89-89। मिसन टेरेन सप्लायर्स,
1: हातबारी 9 तुमलिङटार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रक्क मिले नि, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तीन मंगलादेवी थान सुमनचोक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852517753 र 029560553।
0: कुखुराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
2: त्यो खानबारीको टुडी खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
1: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खादारी सङ्खुवा सभा। प्रोप्राइटर बलराम कटुवाल। सम्पर्क नम्बर 9862133993। ईश्वरी कटुवाल 9842107629 र 029560508। साथमा खानबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको सल्लाह र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुडिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।
3: ए भान्जी,
4: मामा नमस्कार। मेला जान लागि के नि मामा?
3: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त?
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादारी भानुसोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
5: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
6: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खादबारी एक भानुचोक, शङ्खुवा सभा। सम्पर्क 9842336531, 9807013265।

पार्थिवास एफएम समय सूचन यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 9 बजे।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएमको समय हो अहिले बिहानको 10 बजे
2: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा
3: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
2: प्रोप्राइटर खड्ग विश्वकर्मा
4: सम्पर्क नम्बर 98 4 23 65 82
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
5: फोन नम्बर 98 11 33 96 97
6: होइन ए हजुर उठ्नुहोस् न भन्या टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र
7: ए अब त जानै पर्ने भएन नि हाम्रै खातबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
6: हाम्रा सेवाहरू टायल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम्स रेडिमेड ढोका साथै ढुङ्गा गिट्टी बालुवा समेत ढुवानी गरिन्छ
7: प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 98520161580 98421081 धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स खातबारी 1 सङ्खुवा सभा
1: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस् प्रोप्राइटर दिपेन्द्र थापा दिपेन्द्र लेखापढी सेन्टर दिङला बजार भोजपुर सम्पर्क नम्बर 98 42 59 00 35

0: डिभिजन वन कार्यालय खाँदबारी संस्था सभाको अनुरोध
1: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: सुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन एन बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।
2: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
3: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
3: 029-560-248,
2: 98-420-59-801
3: र 98-520-58-300।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029-570-292-98-43-45-019 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: बोकेर हिँड्ने अनुलाई हिजो नै छाडेर आइसके। अब म तिम्रो लोधी घरको केटी बन्न चाहन्छु जहाँ माया साटिन्छ साथी साटिँदैन र जहाँ
3: त्यस्तो हुन त लुगै मिलेन। सबभन्दा पहिले त चौबन्दी चोली लगाउनु पर्छ।
2: चौबन्दी चोली
3: अनि छिटको गुन्यु लगाउनु पर्छ।
2: छिटको गुन्यु
3: अनि कमरमा अनि यस्तो पेटी होइन कमरमा 12 हातको कपडा बेर्नु पर्छ जसलाई पटुकी भनिन्छ।
2: पटुकी
3: हो पटुकी चौबन्दी चोली र गुन्यु चोली लगाएर कम्बरमा 12 हातको पटुकी बाँधेर

कथालाई आफ्नो ठाडो भाका सुनाउँदै रोगी घरमा मन्द मन्द मुस्कुराउँदै आफ्ना प्रेमका कुरा डोरीमा सुनाउने केटीले नेपाली केटी हो।

0: डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 9804400332, 9841212249।
2: आधुनिक खेती गरौं, गरौं धेरै समयको बचत। कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू:
4: हाते ट्र्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान, मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
5: सम्पर्कका लागि फोन नम्बर 9819378811।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ चैनपुर बजार त्रिचोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 98 6 21 37 744 र 98 1 53 87 775।

0: डम्बरले टिट्टु दिल्ली ब्रान्डको जति दखल दियो त
1: बाटामा बिहेका गाडी हिँड्छन् यिनलाई काउकुती लागिसक्यो भोलितिर यसो फुर्सद मिलान हो कान्छा जाउँ जोगमनीतिर कपडा किन्न
2: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङटारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त
3: हजुर हामी कहाँ जुत्ता चप्पल छाता लेडिज ब्याग जेन्ट्स ब्याग सिरक डस्ना थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर राजेश श्रेष्ठ सीता श्रेष्ठ सम्पर्क नम्बर 029575272 9017334051
3: न्यू भीमसेन वस्त्रालय ठाकै 9 तुमिङटार शङ्खुवा सभा
4: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
5: निकिता किराना पसल नै किन
4: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
5: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
5: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
4: निकिता किराना पसल तुमलिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
6: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804458989 मिसन ट्रेडेन सप्लायर्स
4: हातबारी 9 तुमलिङटार शङ्खुवा सभा अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो
5: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो जस्ता पाता खानेपानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस् उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी दिन मङ्गलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 9852157753 र 029560553
7: पोखराको तल्ला चाहियो हौ नातिनी कता पाउँछ तिमीलाई थाहा छ
8: त्यो खानपारी कटुरी खेल बस्ता छेउमा जानु न बाजे त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ त्यहाँ पाउँछ
5: मङ्गलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 9852157753 र 029560553

सुताइएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खादबारी सङ्खुवा सभा प्रोप्राइटर बलराम कटुवाल सम्पर्क नम्बर 9862133993 ईश्वरी कटुवाल 9842106729 र 029565508 साथमा खानबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको सल्लाह र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848517183। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुडीखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: नमस्ते हे भान्जी।
1: मामा नमस्कार। मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादरी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खादबारी एक भानुचोक, शङ्ख सभा। सम्पर्क 9842-36-56-31, 9870-13-265।
1: पाँच खपन नगरपालिकामा होलसेल दर भावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 5 खपन 6 डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 5 खपन 6 डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536056।
4: हेलो, मेरो बिहे हुन जम्मा 4 दिन मात्रै बाँकी छ।
5: तिमीहरू अझै काठमाडौँमै छौ?
6: हस् महारानीज्यू, हामीहरू आज हिँड्ने तयारीमा छौ।
5: ए ल ल, सबैजनालाई लिएर आइज है, अनि स्पेसली आकाशलाई चाहिँ ल्याउन नबिर्सी नि।
6: मलाई थाहा छ, आकाशको र मेरो ब्रेकअप भएको 6 महिना भइसक्यो।
5: ल ल, सबैजना मिलेर आइज है छिट्टै। बाई बाई।

0: प्रतिको चाहन, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुमिन्टार खाद्य संस्थान अगाडि, सम्पर्क 029575045 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।

0: ओहो, कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422-12733। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: पार्थिवास एफएम समय सूचन यो पार्थिवास एफएम को समय हो अहिले मध्याह्न 12 बजे
1: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
2: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00-332, 98421-12249।
3: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत। कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
4: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू
5: हाते ट्र्याक्टर,
4: कुटानी पिसानी मिल,
5: चोकर बनाउने मिल,
4: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
5: घाँस काट्ने मेसिन,
4: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
5: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
6: सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153877775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोपाइटर धन बहादुर तामाङ। सम्पर्क 9842 44 47 62।
1: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोपाइटर सबिना जिमी तामाङ। सम्पर्क नम्बर 9804958099। मिसन टेरेन सप्लायर्स
1: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्राको मिले नि, अब यो निर्माणको सामान चाहिँ कताबाटै पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रज्वल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रज्वल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रज्वल ट्रेड खातरी तीन मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517353 र 029560553। पाँच खपन नगरपालिकामा होलसेल दर भावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 029410188 र 9815536656।
0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
2: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
2: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
2: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी तीनको माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127333। याद राख्नुहोला, दुई पाङ्रे चार पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत वेल्डिङ डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: होइन ए हजुर उठ्नुहोस् न भन्या टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र
5: ए अब त जानै पर्ने भएन नि हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
4: हाम्रा सेवाहरू टायल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम्स रेडिमेड ढोका साथै ढुङ्गा गिट्टी बालुवा समेत ढुवानी गरिन्छ
2: प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 98520161580 98421081 धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक सङ्खुवा सभा

0: डिभिजन वन कार्यालय खाँदबारी संस्था सभाको अनुरोध,
1: आगो र वन ढिलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन डढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: सुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौं।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।
2: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
3: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्मरोग, चिनी रोग, टन्सिल, बाथ, हाडजोर्नी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443549 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

5, 8, 7, go!

सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखरीवास 104 मेगाहर्ज शंखुवा सभा पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले दिउँसो 1 बज्यो।

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भनी थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत्भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पिरती।

0: झाइ पार्ने कहिले हो यसको चाँजो बाजो मिलाउन बिहेको
1: दाई आफै त महादेव कसले देला पर बिहे गर्न बिना सिटी नगर है त
2: आफै त सानो भाइ दुधको दाँत झरेको छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने त बिहे
2: नगर्ने

0: छ के बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार धान्छ, कुचो समाउने हातले त कुलको टुप्पी तान्छ।

0: हामी तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज।
1: पार्थिवास एफएम समय सूचक, यो पार्थिवास एफएम को समय हो,
2: अहिले साँझ 5 बज्यो।
3: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज, खातबारी 3 झरीथुम्का सङ्खुवा सभा।

0: रुक्सना कति छिटो सुतेको आमाको भिडियो हेरेको अब सुत्ने
1: मैले त हामी दुईजना मेलामा घुम्न गएको पो देखिरहेको थिएँ सप्ताह
0: हो र
1: कति मजा आउने थियो
0: ए ल अब सुतौँ
1: एकदम
2: रुक्सना रुक्सना हेर्नु मान्छ

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले साँझ 6 बज्यो
0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा

0: रहेका विद्यार्थीहरूले सरकारको पछिल्लो निर्णयप्रति आपत्ति जनाउँदै माइती घरमा विरोध प्रदर्शन गरेका छन्। यही साउन 4 गते बसेको मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णयको बुदा नम्बर 11 खारेज गर्नुपर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उक्त बुदामा लोक सेवाको कुनै पनि पद पूर्ति गर्नु परेमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। यसअघि मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री संसदको कार्यालयको स्वीकृति बिना नयाँ दरबन्दी सृजना गर्न नपाइने निर्णय गरेको थियो। मुख्य सचिव कार्कीद्वारा हस्ताक्षरित 22 बुधे निर्णय अनुसार चालू आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना कुनै पनि सरकारी कार्यालयले नयाँ दरबन्दी सृजना गर्न पाउने छैन। बैठकले चालू आर्थिक वर्षमा अस्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना लोक सेवा आयोगमा माग पठाउन नपाउने निर्णय गरेको छ। यसै निर्णयले लोक सेवा आयोगको नियमित विज्ञापन र पदपूर्ति प्रक्रिया नै प्रभावित हुने भन्दै तयारीमा जुटेका परीक्षार्थीहरूले विरोध जनाएका हुन्।
1: नेकपा एमाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज सो पार्टीले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो। प्रदेश सरकारमा नेकपा एमालेका 6 मन्त्री सहभागी छन्। उनीहरू मध्ये 5 मन्त्री समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षमा सहभागी थिए। किरण थापा मगर भने हाल काठमाडौँ रहेकाले अनुपस्थित रहेको बताइएको छ। मुख्यमन्त्री इन्द्र बानिया चितवनबाट फर्किएपछि राजीनामा बुझाउने उनीहरूको तयारी छ। कंग्रेस संसदीय दल नेता बानियाको नेतृत्वमा त्यहाँ सरकार छ। एमाले मन्त्रीले राजीनामा दिएसँगै बानिया नेतृत्वको सरकार संकटमा परेको छ।
0: नेपाली कंग्रेसका सांसद अभिषेक प्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले शाहको नाममा जारी भएको पक्राउ पूर्जी तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो। कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपीटको आरोपमा कपिलवस्तु अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। सांसद शाहमा सहित कृष्णनगरका मेयर रजत प्रताप शाह विरूद्ध ज्यान सम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भएको छ। साथै शर्मालाई पनि आपराधिक उपद्रव सम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। व्यवसाय शंकर अग्रवाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज दिल्ली बजारबाट उनलाई पक्राउ गरेको हो। शंकर ग्रुपका अध्यक्ष समेत रहेका उनी बैंक कठोर सम्बन्धी मुद्दामा फरार थिए। उनलाई अदालत बुझाउने तयारी भइरहेको सीआईबीका प्रमुख तथा एआईजी उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभयो।
2: अघिल्ला छ कारोबार दिन लगातार बढ़ेको शेयर बजार बुधबार 13.9595 अंकले खटेको छ। यो कमीसँगै बजारको परिसूचक नेप्सेक 2712 अंकमा अडिएको छ। दिनभर बजार रातोमै रह्यो। 12:54 जाँदा नेप्से 2694 अंकसम्म झरेको थियो, जुन दिनभरको न्यूनतम अंक हो। गत साताको मंगलबारदेखि हिजो मंगलबारसम्म बजार लगातार बढ़ेर बन्द भएको थियो। 77 कम्पनीको मूल्य बढ़दा 193 घटेको छ भने 7 स्थिर रह्यो। कारोबार रकम घटेको छ। अघिल्लो दिन 6.67 अर्ब रूपियाँको कारोबार भएकोमा आज 5.18 अर्ब भयो। अधिकांश समूहगत सूचक घटेका छन्। फाइनान्स 0.49 र उत्पादन तथा प्रशोधन समूह 0.45% बढ़ी। अरू सबै घटेका छन्। व्यापार सबैभन्दा धेरै 2.60% घट्यो।
1: अब विदेशका खबर। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिका इरानसँगको संकट अन्त्य गर्न वार्ता र सम्झौताका लागि तयार रहेको बताएका छन्। उनले इरान भने यस विषयमा गम्भीर नदेखिएको दावी गरेका छन्। बीबीसी फारसीका अनुसार दक्षिण पूर्वी एसियाली देशका विदेश मन्त्रीको बैठकमा रुबियोले अमेरिका र इरान बीचको तनावबारे आफ्नो धारणा राखेका थिए। अमेरिका अझै पनि इरानसँगको संकट अन्त्य गर्न वार्ताका लागि तयार छ, तर इरान वार्ताप्रति गम्भीर छैन, रुबियोले भनेका छन्। यसैबीच इरानका एक वरिष्ठ अधिकारीले सोमबार समाचार एजेन्सी रोइटर्सलाई जानकारी दिएका छन् र इरानले मध्यस्थताकर्ताहरू मार्फत 10 दिनको युद्ध विरामको प्रस्ताव पाएको बताएका छन्।
2: दिल्लीमा भइरहेको विद्यार्थी प्रदर्शनको समर्थनमा बुधबार बिहारको राजधानी पटनामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। यो प्रदर्शन अल इण्डिया स्टुडेन्ट्स एसोसिएशन आईईसाको आह्वानमा भएको हो। यस प्रदर्शनमा आईसा बाहेक अन्य विद्यार्थी संगठनका विद्यार्थीहरू पनि सहभागी भएका थिए। प्रदर्शनकारीहरूको मार्च पटनाको गान्धी मैदानको गेट नम्बर 10 शुरू भएको थियो। उनीहरू राजभवनसम्म जान चाहन्थे। प्रहरीले गान्धी मैदान स्थित जेपी गोल नम्बर नजिकै विद्यार्थीहरूलाई रोकेको थियो। प्रहरीले प्रदर्शनकारीहरूमाथि वाटर क्यानन प्रयोग गरेको थियो। बीबीसीका भिडियो पत्रकार शाहनवाज अहमदका अनुसार प्रहरीले अश्रु ग्यासका 2 गोला हानेको थियो। यस क्रममा प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगा हानेको आरोप छ।
1: अब खेल खबर। काभा मेन्स भलिबल च्याम्पियनशीप 2026 पहिलो खेलमा नेपाल पराजित भएको छ। पाकिस्तानको इस्लामाबादमा आज भएको खेलमा नेपालले कजाकिस्तानसँग 3-2 सेटमा पराजय भोगेको हो। शुरूवाती 2 सेट गुमाएपछि नेपाल खेलमा फर्किएको थियो। तेस्रो र चौथो सेटमा जित निकाले पनि नेपाल निर्णायक 5 सेटमा पछि पर्यो। पहिलो सेट 19-25 र दोस्रो खेल 21-25 खेल गुमाएको नेपालले त्यसपछि 34-32 र 25-19 खेल जितेर खेललाई बराबरी लग्यो, तर 5 सेटमा नेपाल 9-15 पछि पर्यो। प्रतियोगितामा नेपाल र काजाकिस्तान सहित उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी छन्। अब नेपालले दोस्रो खेल भोलि श्रीलंकासँग बिहान 11:15 खेल्नेछ।
2: वेस्ट इण्डिज विरूद्धको एक दिवसीय श्रृंखलामा न्यूजील्याण्ड विजयी भएको छ। बुधबार बिहान भएको 5 तथा अन्तिम खेलमा 2 विकेटको जीत निकाल्दै किवीज टोलीले श्रृंखला 3-2 जितेको हो। पहिलो खेलमा वेस्ट इण्डिज 7 विकेटले विजय भए पनि सो पछिका 3 खेल भ्रमणकारी टोली न्यूजील्याण्डले जितेको थियो। न्यूजील्याण्ड दोस्रोमा 5 विकेटले, तेस्रोमा 6 विकेटले र चौथोमा 1 विकेटले विजय भयो। 5 खेलमा न्यूजील्याण्डले दिएको 269 रनको लक्ष्य क्यारेबियन टोलीले 47.3 ओभरमा 8 विकेट गुमाएर पूरा गर्यो। उसको जीतमा सिमरोन हेटमेयरले नट आउट 69 र सेर फेन रुथरफोर्डले 61 रन बनाए। जकोब डुफी र जडेन लो लेनोक्सले समान 3 विकेट लिए पनि हार भने टार्न सकेनन्। यसअघि पहिला ब्याटिङ गरेको न्यूजील्याण्डले निर्धारित ओभरमा 9 विकेट गुमाएर 268 रनको योगफल तयार पारेको थियो।
1: जान जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। विशेष र श्रम अदालतले पाए नयाँ अध्यक्ष। मिटर ब्याज सम्बन्धी फर्जी लिखत अवैध घोषणा। गणेश नेपालीको आत्मदाहबारी न्यायिक छानबिन समिति गठन। शिक्षा स्वास्थ्यको समता शुल्क पूर्ण रूपमा हटाउने मन्त्री परिषदको निर्णय।
2: बीपी स्मृतिमा कांग्रेसको मानवीय सहायता कल्याण कोष घोषणा। संस्थापन र इतर पक्ष अलग अलग सभामा। कांग्रेस प्रजातान्त्रिक समाजवाद छाडेर सामाजिक लोकतन्त्रमा जानु पञ्चगमन भएको इतरको टिप्पणी।
1: बर्ड फ्लू नियन्त्रण उन्मुख। साउनेता नयाँ संक्रमण शून्य। बनेपाका साथ सुकुम्बासी इसंकु नारायण स्थानान्तरण। लोकसेवा पदपूर्ति रोक्ने निर्णय विरूद्ध विद्यार्थी सड़कमा।
2: अमेरिका इरानसँग वार्ता गर्न तयार। इरान गम्भीर नदेखिएको आरोप। पटनामा विद्यार्थीको प्रदर्शनमा प्रहरीद्वारा अश्रु ग्यास प्रहार। प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुङ्गा हानेको आरोप।
1: र काभा पुरूष भलिबल च्याम्पियनशीपको प्रतिस्पर्धात्मक खेलमा नेपाल कजाकस्तानसँग 3-2 पराजित। भोलि श्रीलंकासँग खेल्ने वेस्ट इण्डिज विरूद्धको एक दिवसीय श्रृंखलामा न्यूजील्याण्ड विजयी। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं।

0: Radio NRN 99.1.
1: Lau, cakain kuat. लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड,
0: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: नागरिक समाजको सुरक्षा हाम्रो मूल कर्म, कानूनको निष्पक्ष पालना गर्नु हाम्रो धर्म। जय नेपाल, सत्य सेवा सुरक्षण। संखुवा सेवा तरी रेडियो कार्यक्रमको पुनः प्रसारणमा म कार्यक्रम संचालक तरी न्याय निरीक्षक टंक प्रसाद बाराकोटी
1: र म प्रहरी जवान नमिता राईको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन।
0: श्रोता, जिल्ला प्रहरीकारले संखुवा सभाबाट तयार पारिएको यो संखुवा सभा तरी रेडियो कार्यक्रमको पुनः प्रसारण तपाईँ पाखरीबास एफएम 104 मेगाहर्ज हातबारीबाट प्रत्येक महिनाको पहिलो र तेस्रो बुधबार साँझ 7 बजेको समयमा सुन्न सक्नुहुन्छ।
1: श्रोता, संघ सभा प्रहरी रेडियो कार्यक्रमको पुनः प्रसारणमा संघ सभा जिल्लाभित्र भएका विभिन्न घटनाहरूसँग सम्बन्धित प्रहरी समाचारको साथै नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको गीती कथा लोभले निम्त्याएको परिणाम एक सामग्री लिएर हामीहरू उपस्थित भएका छौं। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
0: जिल्ला प्रहरीकारले संखुवा सभाले सम्मानित अदालतबाट विभिन्न मुद्दामा भएको फैसला पश्चात फरार रहेका प्रतिवादीहरूलाई खोजतलास अभियान कार्यक्रम अन्तर्गत असार 15 गतेदेखि 32 गतेसम्म 2 फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उच्च अदालत विराटनगर धनकुटा इजालासको 2080 साल साउन 16 गतेको फैसला आदेश अनुसार बहुविवाह मुद्दामा 1 वर्ष 5 महिना 7 दिन कैद सजाय तोकी फरार रहेका संखुवा सभा जिल्ला मादी नगरपालिका 6 पुलुङ घर भई हाल काठमाडौँ जिल्लाको विभिन्न स्थानमा लुकी छिपी बस्दै आएका 38 वर्षीय लालबहादुर भुजेल रहेका छन्। लालबहादुर भुजेललाई लामो समयसम्म गरिएको खोज तलास पश्चात असार 15 गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सहयोगमा काठमाडौँ महानगरपालिका 13 छाउनीबाट नियन्त्रणमा लिए जिल्ला प्रहरीकारले संखुवा सभाका प्रमुख परिनायक उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। त्यसै गरी उच्च अदालत विराटनगर धनकुटा इजालासको 2065 साल भदौ 5 गतेको फैसला आदेश अनुसार जबरजस्तीकरणी मुद्दामा 3 वर्ष कैद सजाय तोकी फरार रहेका संखुवा सभा जिल्ला 5 कपन नगरपालिका 8 56 वर्षीय गंगा बहादुर भन्ने दुर्गा बहादुर राईलाई इलाका प्रहरीकारले वाना संखुवा सभा खटिएको प्रहरी टोलीले असार 23 गते निजकै घरबाट पक्राउ गरेको समेत प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो।
1: सिलिचुङ गाउँपालिकामा कुलो सरसफाई गरी कुलोमा पानी लगाई घर फर्कने क्रममा भीरबाट झरेको ढुङ्गाले लागि 1 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिलिचुङ गाउँपालिका 4 माङतेवा घर भएका 68 वर्षीय बागसिंह कार्की रहेका छन्। असार 15 गते माङतेवा बेसीमा सञ्चालित दिमिङ कुलोमा सरसफाई गरी घरतर्फ फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले टाउकोमा लागि गम्भीर घाइते भएका कार्कीको उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी माङतेवा संखुवा सभाले जनाएको छ। मृतक कार्कीको लाश कोशी अस्पताल विराटनगरमा असार 16 गते पोस्टमार्टम पश्चात मृतक कार्कीको भाइ कृष्ण बहादुर कार्कीको जिम्मा बुझाई घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ।
0: संखुवा सभाको मादी नगरपालिकामा गाईको बाछी चोरी गरी गौवध कसुरमा संलग्न 6 जनालाई इलाका प्रहरी कार्यालय चैनपुर संखुवा सभाले पक्राउ गरी पशुपन्छी कसुर सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। असार 19 गते रातको समयमा मादी नगरपालिका 6 बस्ने जमुनी तामाङको गाई गोठमा बाँधेको गाईको बाछी चोरी गरी नजिकै रहेको सोही ठाउँ बस्ने केदार प्रसाद दाहालको बारीमा गौवध गर्ने सोही ठाउँ बस्ने 43 वर्षीय सूर्य बहादुर गोले तामाङ, 45 वर्षीय धन बहादुर तामाङ, 42 वर्षीय बबिता घरती मगर, 34 वर्षीय सञ्चमाया मगर तामाङ, 22 वर्षीय मीना कुमारी तामाङ र 38 वर्षीय शान्तमाया तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चैनपुर संखुवा सभाका प्रमुख प्रहरी निरीक्षक परशुराम राईले बताउनुभयो।
1: जिल्ला प्रहरी कार्यालय संखुवा सभाले मादी नगरपालिकाको सभाहलमा नागरिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। असार 22 गते मादी नगरपालिकाका नगर प्रमुख जीवन लिङ्खेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त नागरिक सुनवाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू लगायत मादी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधिहरू, कर्मचारी लगायत स्थानीय मानिसहरूको सहभागिता रहेको थियो। नागरिक सुनवाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय संखुवा सभाको तर्फबाट इलाका प्रहरी कार्यालय चैनपुर संखुवा सभाका प्रमुख प्रहरी निरीक्षक परशुराम राईले जिल्ला प्रहरी कार्यालय संखुवा सभाले त्रैमासिक रूपमा हासिल गरेका उपलब्धि, अपराध अनुसन्धानको अवस्था, शान्ति सुरक्षाको अवस्था, विपद उद्धार तथा ट्राफिक व्यवस्थापन विषयमा प्रस्तुतिकरण गर्नुभयो।

0: खटिएको प्रहरी टोलीले चैनपुर नगरपालिका चार धुत्रे खोलाबाट एक थान अवैध भरुवा बन्दुक फेला पारेको छ। असार 22 गते प्रहरी चौकी सिद्ध पोखरी सङ्कुवा सभाबाट खटिएको प्रहरी टोलीले चैनपुर नगरपालिका चार धुत्रे खोला नजिकै ढुङ्गाको ओढारमा लुकाई छिपाई देवार्सी अवस्थामा राखेको एक नाल खाली भरुवा बन्दुक सहित फलामको पाइप जस्तो देखिने भरुवा बन्दुकमा लाग्ने बन्दुकको नाल थान एक बरामद गरेको इलाका परिकारले चैनपुर सङ्कुवा सभाले जनाएको छ। त्यसै गरी जिल्ला प्रहरीकारले सङ्कुवा सभाले एक नाल बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाको आधारमा खाँदबारी नगरपालिका 540 स्थित जंगलमा लुकाई छिपाई बेवारिसे अवस्थामा रहेको एक नाल भरुवा बन्दुक असार 28 गते जिल्ला प्रहरीकारले सङ्कुवा सभाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको जिल्ला प्रहरीकारले सङ्कुवा सभाका प्रहरी निरीक्षक मेघराज अरियालले बताउनुभयो। बरामद भएका बेवारिसे भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत उहाँले बताउनुभयो।
1: जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले असार 15 गतेदेखि साउन 4 गतेसम्म जिल्लाका विभिन्न खोला नालाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसार पसार गर्ने 7 सवारी साधनलाई नियन्त्रणमा लिएको छ। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार नियन्त्रणको लागि विशेष रूपमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा सञ्चालन गरेको अपरेशनबाट जिल्लाको विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी ल्याउँदै गरेको अवस्थामा 6 ट्याक्टर र एउटा टिफर सहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक कार्यवाहीको लागि खादबारी नगरपालिकाको कार्यालयमा पठाएको समेत उहाँले बताउनुभयो।
0: जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले खाँदबारी नगरपालिका 8 अर्चलेबाट गाँजा सहित एकजनालाई पक्राउ गरेको छ। आफ्नै घरमा गाँजा लुकाई छिपाई राखी बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले स्थानीय 70 वर्षीय रत्नबहादुर मगरको घरमा खान तलासी गर्दा 2 किलो 928 ग्राम गाँजा सहित निजलाई पक्राउ गरेको हो। असार 26 गते पक्राउ परेका मगरलाई असार 27 गते सङ्खुवा सभा जिल्ला अदालत चैनपुरमा उपस्थित गराई लागू औषध गाँजा मुद्दामा थप अनुसन्धान भइरहेको छ। त्यसै गरी विशेष सूचनाको आधारमा असार 28 गते प्रहरी निरीक्षक मेघराज अरियालको कमाण्डमा खटिएको प्रहरी टोलीले खाँदबारी नगरपालिका 5 लागू औषध गाँजा 5 किलो 105 ग्राम सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने 70 भीमबहादुर तामाङ रहेका छन्। पक्राउ परेका तामाङलाई सोही दिन सङ्खुवा सभा जिल्ला अदालत चैनपुर उपस्थिति गराई लागू औषध गाँजा मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकारले सङ्खुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो।
1: जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले अवैध गोलिया काठ सहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ। प्रहरी चौकी माने भन्ज्याङ सङ्खुवा सभाबाट असार 27 गते प्रहरी सहायक निरीक्षक विष्णु राजवंशीको कमाण्डमा खटिएको गस्ती टोलीले खादबारी नगरपालिका 3 गुवाबारीमा चेक जाँच गर्ने क्रममा चिचिलाबाट सेकातर्फ आउँदै गरेको प्रदेश 102003 त 2040 नम्बरको ट्याक्टरमा बिलबिजक नभएको 29 जातको 31.93 क्यू फिट र कटुस जातको 15.92 क्यू फिट गोलिया काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले जनाएको छ। पक्राउ परेको काठ सहित ट्याक्टर र चालकलाई आवश्यक कार्यवाहीको लागि असार 28 गते डिभिजन वन कार्यालय सङ्खुवा सभा बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताउनुभयो।
0: जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले मासिक रूपमा प्रहरी कर्मचारीहरूलाई प्रोत्साहन मोटिभेशन गर्न सञ्चालन गर्दै आएको टी विथ टीम कार्यक्रम साउन 1 गते एक विशेष कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाको सभा हलमा सम्पन्न गरेको छ। कार्यालय प्रमुख प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा असार महिनाभित्र जन्मदिन परेका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सामूहिक केक काटी शुभकामना आदान प्रदान गरिनुका साथै विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रमहरू समेत सञ्चालन गरिएको छ। प्रहरी सहायक निरीक्षक भीम कुलुङले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरीकारले सङ्खुवा सभामा कार्यरत सिनियर प्रहरी अधिकृत जुनियर प्रहरी अधिकृत सहित सम्पूर्ण प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभा कर्मचारी प्रशासन शाखाले जनाएको छ।
1: संघ सभाको मादी नगरपालिका चार डाँडा गाउँ

0: मा घरायसी विवाद हुँदा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय शंखसभाका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीका अनुसार चैनपुर नगरपालिका 7 घर भई हाल मादी नगरपालिका 4 डाँडा गाउँ बस्दै आएका अन्दाजी 56 वर्षीय अमर बहादुर सार्कीले अन्दाजी 43 वर्षीय श्रीमती फूलमाया मुदेललाई साउन 2 गते बिहान 5:30 बजेतिर खुकुरी प्रहार गरेका हुन्। घटनापछि अमर बहादुर आफै प्रहरी चौकी मंगलबारे मादी पुगेको समेत उहाँले बताउनुभयो। घटनाको सम्बन्धमा सूचना प्राप्त हुनसाथ प्रहरी चौकी मंगलबारे मादी शंखुवासभाबाट प्रहरी सहायक निरीक्षक मीन प्रसाद दाहालको कमानमा प्रहरी टोली घटनास्थलमा पुगेको र उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।
1: श्रोता, तपाईँ यति बेला शंखुवासभा प्रहरी रेडियो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो भागमा लिएर आएका छौ नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको गीति कथा लोभले निम्त्याएको परिणाम एक सामग्री।

भनिन्छ कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ। हो, मेरो जीवनमा पनि यस्तै भएको छ। आज मलाई नखाएको विष लागेको छ। मैले बिना गल्ती सजाय भोगिरहेको छु। मानसिक रूपमा विक्षिप्त बनेको छु। परिवार पाल्ने ठूलो सपना बोकेर दुर्गम गाउँबाट काठमाडौँ छिरेको थिएँ। तर मेरो सपना क्षणभरमै खरानी भएको छ। पाँचजनाको परिवारमा कमाउने र केही गर्ने आशा भरोसा ममाथि नै थियो। दुईजना दिदीको विवाह भइसकेको थियो भने बुढा बुवा आमाको गर्जो टार्ने जिम्मेवारी मेरै काँधमा थियो।

काठमाडौँमा उच्च शिक्षा पढ्ने धोको भए पनि आर्थिक अभावकै कारण मैले कक्षा 12 भन्दा अघि पढ्न सकिन। काठमाडौँमा टिक्न र घरमा केही खर्च पठाउन मैले ऋण धन गरेर एउटा मोटरसाइकल किने। त्यसमै मैले राइड सेयरिङ एप पठाउ चलाउन थाले। पठाउ चलाउन थालेको 3 महिना जति मात्रै भएको थियो, एक दिन मेरो बाइकमा कुमार नाम गरेका एक यात्री चढे। यात्राकै क्रममा उनले मेरो कमाई र पारिवारिक अवस्था बारे सोधखोज गरे। मैले कमाई निकै थोरै भएको र काठमाडौँमा गुजारा चलाउन धौ धौ परिरहेकाले अर्को कामको खोजीमा रहेको सुनाए। कुमारले आफ्नो कपड़ा पसल भएको भन्दै काम परेको खण्डमा सम्पर्क गर्ने बताए र मेरो फोन नम्बर पनि लिए। गफै गफमा उनको ओर्लिने ठाउँ आयो अनि हामी त्यहाँबाट छुटियौं।

म आफ्नै दैनिक संघर्षमा व्यस्त थिएँ, तर एक दिन अचानक मेरो व्हाट्सएपमा कुमारको म्यासेज आयो। भाइ, काम गर्ने भनेको होइन, काम पाउने आशामा म दङ्ग परे, खुसी भए। मलाई कुमारले कोटेश्वरमा भेट्न बोलाए। भेटघाटका क्रममा कुमारले आफ्नो व्यापार व्यवसाय राम्रो रहेको र श्रीमतीसँग पारिवारिक खटपट भएका कारण ब्याङ्क खाताहरू बन्द भएको कुरा बताए। मेरो व्यापार त ठिकै चलिरहेको छ, तर खाता नहुँदा समस्या भयो। तिम्रो ब्याङ्कको क्यूआर कोड मलाई देऊ, तिम्रो खातामा पैसा आउँछ। तिमीले क्यास झिकेर मलाई दियो भने कारोबार बढी भएको महिना 15,000 नत्र महिनाको 10,000 रुपियाँ दिउला, तिमीलाई पनि आमदानी हुने, मेरो पनि काम हुने भनेर उनले मसँग सहयोगका लागि आग्रह गरे। अप्ठ्यारोमा परेको मान्छेलाई सहयोग गर्ने र केही अतिरिक्त कमाई पनि हुने आशामा मैले नाइ भन्नै सकिन। त्यसपछि मैले मेरो ब्याङ्कको आफ्नो खाताको क्यूआर कोड कुमारलाई पठाए। यसपछि मेरो खातामा रकम आउन थाल्यो। उनले जहाँ जहाँ बोलाउँथे म त्यही पुगेर ब्याङ्कबाट पैसा झिकेर दिन्थे। पैसा झिकेर दिए बापत कहिले 20,000 कहिले 15,000 बुझ्न पाउँदा म पनि दङ्ग थिए खुसीले। त्यो पैसा कहाँबाट आयो, कसरी आयो।

0: यो क्रम निरन्तर रूपमा चलिरहेको थियो। एक दिन मेरो मोबाइलमा अपरिचित नम्बरबाट लगातार फोन आउन थाल्यो अनि मैले फोन उठाएँ। त्यो फोन प्रहरी कार्यालयबाट आएको रहेछ। तपाईँको ब्याङ्क खाता ठगीमा प्रयोग भएको छ, तपाईँ एकपटक प्रहरी कार्यालय आउनुहोस् भनेर प्रहरी सरले फोन राख्नुभयो। एकछिन त म छाङ्गाबाट खसी जस्तै भएँ, किनकि मैले त्यसरी कसैलाई पनि ठगेको थिइनँ। अनि म सरासर प्रहरी कार्यालय गएँ अनि त्यहाँ गएपछि थाहा पाएँ कि कुमारले वैदेशिक रोजगारीका नाममा युवाहरूबाट ठगी गरेको पैसा मेरो खातामा पठाउने गरेको रहेछ। कुमार अहिले फरार छ। अन्तत म दोषी ठहरिए। ठगी कसुरमा जेल जीवन बिताइरहेको छु। ठगहरूले सोझा व्यक्तिलाई कसरी फसाउँदा रहेछन् भन्ने कुरा बल्ल थाहा पाए। हुन त गल्ती मेरै हो, आफ्नो ब्याङ्क खाता लगायतका व्यक्तिगत विवरण कसैलाई दिन नहुने थियो। मैले अपरिचित मान्छेलाई अलिकति पैसाको लोभमा आफ्नो ब्याङ्क खाता दिँदा म फसे। जे नहुनुपर्ने थियो भइसक्यो। कम्तीमा मेरो यो कथाले अरू कोही यसरी नफसुन्। जागिर खाएर परिवारलाई सुख दिने मेरो सपना जसरी खरानी भएको छ, त्यस्तो कसैलाई नहोस्।
1: हवस् त श्रोता, संखुवा सभा परि रेडियो कार्यक्रम पुनः प्रसारणमा सहयोग गर्ने पाप्रीवास एफएम 104 मेगाहर्ज खाँदबारीलाई विशेष धन्यवाद दिँदै सहकर्मी साथी प्रहरी जवान नमिता राई सहित म प्रहरी नायब निरीक्षक टंक प्रसाद बाह्रकोटी पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले रात को 8 बज्यो।
1: हे प्रभु साह्रै केटी पीड़ित भयो जसरी भए पनि एउटी जुराई दिनु पर्यो हजुर।

0: चढाएको सबै खेर गयो, नाथे एउटी केटी जुराइदिनु सकेनौ।
1: बाबा, मैले त कालेलाई गोरी केटी जुराइदिएको थिएँ, के गर्नु?

फर्काउँदैछ नि याद बुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोही पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले के दोष छैन कलमको बन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो।

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु, साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्ने छु हाम्रो जिन्दगीको कथा, यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म दाज दिन, जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ।

0: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
1: त्यो खानपानी कटुनी खेल बस पार्क छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
2: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल सल्ला, हाँस, टर्की, बट्टाई, कालिस्का सल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी, सङ्खुवा सभा, प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 9862133993, ईश्वरी कटुवाल 9842107729 र 029765608। साथमा खादबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समिति सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: एहे भान्जी,
1: मामा नमस्कार। मेला जान लागे कि नि मामा?
0: मेलापात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँडौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, शङ्खसभा। सम्पर्क 9842-36-56-31, 9870-13-265।
4: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा, अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा, आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार।
4: प्रोप्राइटर खड्ग विश्वकर्मा।
5: सम्पर्क नम्बर 9842-36-65-082।
1: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शङ्कर।
2: फोन नम्बर 9811-33-96-97।
6: अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातारी 3, मङ्गलादेवी थान, सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852-51-753 र 029-560-553।
6: ओहो कान्छा ल, बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
7: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त, माने भन्ज्याङ वर्कसपमा।
6: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
7: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
6: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
7: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खादबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे। सम्पर्क 9842-12-733। याद राख्नुहोला, 2 पाङ्ग्रे, 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: Thank you. It means a lot, guys.
1: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्यो. मान्छेले लिपसिङ गरेर हो कि जस्तो
0: लागेको छ.
1: तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
2: अडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु डिड फर द अडियन्स. थ्याङ्क यू म्यान. थ्याङ्क यू.
3: जाउँ जाउँ मादीको गाउँ, देवढुङ्गा घुम्न जाउँ. मादीको गाउँ रमाइलो ठाउँ, देवताको दर्शन पाऊ. देवढुङ्गा भित्र भगवानको घर, दर्शनमै पुण्य छ. मन्दिर अर्को, पाथी भराको सँगसँगै घुम्नु छ. देवढुङ्गा भित्र दुईवटा गुफा, शिव र पार्वती. दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि. देवढुङ्गा एक कालो छ देख्दा, पूर्वको हीरा हो. पूर्वलाई ज्योति छर्दैछ भोलि, ओमकार एकै हो. बुद्धको मूर्ति बहुधार्मिक घर, देवढुङ्गा जानु छ. पञ्चकन्या कालिका देवी नजिकै, माता पाथीभरा छ. डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ. भिजिट नेपालको नारालाई सफल बनाउन मादी जाउँ.
4: प्रायोजक मादी वस्त्रालय, आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ. प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी. सम्पर्क नम्बर 0294241122 र 98424949000.

0: अनि ए हजुर, उठ्नुहोस् न भन्ने, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोरेट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
2: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।
3: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 98429600035।
4: डिभिजन वन कार्यालय खादबारी सङ्खुवा सभाको अनुरोध,
5: आगो र वन र ढिलोबाट होसियार बनाऊ।
4: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
5: साथै वन र ढिलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
4: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
5: ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
4: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
5: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
4: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्निरेखा लगाउने र चैत वैशाखको समयमा रूखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
5: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
4: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाऊ।
5: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
4: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।

0: बैसै फुरेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि बैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र।

0: नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन।
1: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
0: 029562048,
1: 9842059801
0: र 9852958।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बात हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ।
2: सम्पर्क नम्बर 029570292
1: 98423419 र 98146158। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासबारीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि। सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।

0: जनहितका लागि करदाता सेवा कार्यालय खासबारी।
1: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 9855 7817 र 029578017।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।
4: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
5: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङटारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
6: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीको दरभावमा उपलब्ध गराइन्छ।
5: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ। सम्पर्क नम्बर 0295-75-272, 9817-34-0051।
6: न्यू भीमसेन वस्त्रालय, खाँदै नौ तुमिङचार शङ्खुवा सभा।
4: के को अवरोध हो यो बाटो बाटो? फेरि
5: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
7: निकिता किराना पसल नै किन,
4: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
7: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
5: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
7: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842-44-47-62।
4: निकिता किराना पसल तुमलिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
8: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804-58-99। मिसन टेडेन सप्लायर्स,
4: हातबारी 9 तुमलिङटार, शङ्खुवा सभा।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्री चौक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861237744 र 9853577775।

0: छ भने केवल सिद्धकाली ज्वेलर्स टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 98420046, 156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: पाँचकपन नगरपालिकामा होलसेल दर भावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँचकपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँचकपन छ डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 98153536।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज। पार्थिवास एफएम समय सूचक। यो पार्थिवास एफएम को समय हो अहिले रातको 9 बज्यो।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
1: पाखरीवास एफएम समय सूचना यो पाखरीवास एफएम को समय हो अहिले रातको 10 बजे
0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
2: तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो पाखरीवास एफएम 104 मेगाहर्जमा विविध कार्यक्रमहरू यसका साथै आजको नियमित प्रसारण यही समाप्त भएको छ भोलि बिहान 5 बजे नियमित प्रसारण लिएर उपस्थित हुने नै छौ तबसम्मका लागि हामी सबै बिदा चाहन्छौ हवस् त शुभरात्रि